0: ओके थैंक यू सो मच। 0344-2045-545 मजिद खान होम्योपैथिक क्लिनिक दगा खेस्ताओ मजेदार प्रोग्राम बिल्कुल ताशे थोड़ा नी के भी कचेरे ताशे हम लबेला बेलो बीमारियानो सरा लासो ग्रीवानी डिर ज्यांते स्टडिकडी डिर ज्यांते खड़वुली डिर ज्यांते जवरवुली इलाज कवल ग्वाने ख ट्रीटमेंट कवल ग्वाने द योख डॉक्टर पतालाश के घर से नुमिया जता से तवाई चे कागा जमा खैन दीदी जमा मैन दीदी जमा रुन दी जमा मशरान दी और जमुंग न कुछ न्यान दी चोलू दवाई ची मजिद खान होम्योपैथिक क्लिनिक इंतखाब ओके वाली ची मजिद खान होम्योपैथिक क्लिनिक की वस्तासी उसे ही ट्रीटमेंट कीगी उसे ही तशखीस पर कीगी उसे ही इलाज बचकम ने कीगी ये उसे ही मेडिसिन बचकम ने तास तमिलावेगी ची तरसूस तासो दगा बीमारियां ने पुमुकमल तो गमाने चिकम ने खत्म शी मजिद खान होम्योपैथिक क्लिनिक था कमो कमो बीमारियां लुपार आदले शी कचरे ताशी दमेदी हर किस्म बीमारियां सर मखी असाबी बीमारियां ने भी या टेंशन डिप्रेशन एंजाइटी या तो दिन अलावा चिकम ने दिन अलावा चिकम ने शुगर दे ब्लड प्रेशर दे दमादा जुड़ू नाने दे मसाने तकलीफ थे रसोलाई दी बवासीर दी बगैर ऑपरेशन इलाज का वाले शे औलाद द चानिश तो औलाद हम दाला ताला ये उल्लू नहीं मरते याद नारीनों द खजीनों चिनु रिसुम रपटी बीमारियां नहीं दी बिल्कुल मजिद खान क्लिनिक तराशे इलाज हो की दरमलनों की बिल्कुल मुकम्मल बस यहाँ थी आप शे नगमरस बिल्कुल जर लेना खत्म गई डेमी खत्म गए बड़े और टाइम खत्म गए ब्यावा तक बीमारी से कम दे बिल्कुल दाशे तंदर आशे एड्रेस हम दर सरवाख ले जेल चौक मलक अमीन सिंह जी यानी गो पम्प से रनिजदी अरसलान मार्केट मजिद खान होम्योपैथिक क्लिनिक करका सहर न होना तर मखाओ पूरी डॉक्टर से उस्ताद से खिदमत लबार दगलता मौजूद भी पिर नवाला तर हफ्ते और अजे पूरे दनूरु मालूमात हो लबार पता नंबर कॉल के वाले शी 0344-2045-545 0344-2045-545 डॉक्टर साहब दिन नमक की चिकन रोर पुख्ता करने वाला दा पुख्ता नो जिसे मोटो पेक्ट्राई के कार कोमा एलर्जी रहते की की दागे ना
1: हाँ दा किसी मोटवी ओ का खबर दा मुंग पर डस्ट एलर्जी की अखलू
0: डस्ट
1: एलर्जी के दा मुंग दा का आगम यो दूला दा खा दा कारी दूला दा और दा खबरी दूला दा दा का केस मुंग हम पर डस्ट एलर्जी की अखलू और दा डस्ट एलर्जी लगा दा दूली दा चाहता एलर्जी की गिर दे पर हम पैदे के खुदीर जात खुले इलाज मौजूद दे और दा डस्ट एलर्जी दा वजह में बा एलर्जी चिकन ने बा पड़ी روزات قسمونه دا یو د وجود د خارخ الرجی دا یو د خېټه کې چې کله د ماشومانو چنجي او شی یو د اغه الرجی دا په وجود باندې لړم راځي او بل چې کوم د سیزنل الرجی دا لکه د یخنه موسم را روان دي او یو ډست الرجی دا او د دې چې بیا کم پیچې د گی دینو اغه یو ډی ان اس ته یو ساينوسایټس ته په ځای یو بیټک بون کې لکه زمونږ د اننګو په اډوکو کې او په فرنټل بون کې په دغه ساينس کې په دغه خانو کې بلاکیج راشي ریشه پکې انخلي او دا تکالیف چې کم دینو بیا انسان ته شروع کیږي خو هر قسم مرض چې وي که هغه ډی انس وي که پوزه کې غوښې که پوزې اډوکې کوږ وي که دغه انرژي وي که هر قسم انرژي وي او دې نه علاوه دغه ساینوسایټس ته چې د هغې علاجونه نشته دی په نورو طریقو کې مونږ سره الحمدلله ډېر ښکلی علاج موجود دی ورسره ورسره ټانسل هم پکې شامل دی
0: ډېره زیاته مننه بل پوښتنه حاجي صاحب کړې وه خو وایي سبا سم درځم د شوګر حوالې سره معلومات مختصر یو خبره راته وکړه چې راشي
1: مختصر به ورته ده ووایم که انسولین وي او که انسولین نه وي که ان آی ڈی ڈی ڈی دی او که آی ڈی ڈی ایم دی که ان آی ڈی ڈی ایم دی دی تا مونگا پا ڈاکٹر پا زبان که دا ویلی شو که دا سی مریضانو شی اغیب شی ڈاکٹر سی بازی خلقو شیر انسولینو تا مریض بولو نا اغیب یا شفا نشتا نا که کم مریضان زا مونگا رون اخوان دی انسولینم لگی دا اغیم علاج تا دی که کم مریضان پا شوگر که انسولین نلگی رو دا اغیم مونگ سر مکمل علاج موجود دی
0: جینا مننا کورو دان او ابتتا و کله وینو زهیر به ابتتا تا انتظار کوا خا زما په خیال انعام دی روته دی کنه انعام ته انتظار کوي ځکه چې ابتتا اناؤنسمنت په ریډیو د لارې مونږ کوو صرف زمونږ د کلینیک سټارټینګ چې کوم اوپننګ سون یعنی د پیر ورځ چې کوم دی دا ډیره زیاته بختوره وي په دې وجه باندې زمونږ د پیر ورځ سټارټینګ آغاز شروعات چې کوم دی هغه بالکل شوي دي او د کلینیک څه چارې

0: सजीव व्यवहार के लिए सोलह महीना वाले दो प्रोग्राम के प्रोग्राम बा ठीक थर एक बजे पर भी सो बिल्कुल मौसम माशाल्लाह चेंज हो और गर्माई जुकुम जोर देगा ना नवागा तकरीबन खत्म शो है दें और डेर बदस भी कहना चाहिए बगर मई सरा बिल्कुल न लगी लगा सरंगी मो जी नो बस यखनी हो बदे बाने खुन के भी कहना जुगोरा न दे बिजली परवावी सरा बिजली लोड आ रोग लगे ना न दे लाइट परवावी बस मतलब यखने के ना चुको मसले ने भी खजी सही प्रोग्राम के गपशप लगी जी और दिन अलबा कॉल बिल्कुल प्रोग्राम के शामिल हो 0927291292 बने और दिन अलबा चेक मैसेज दी गा ना दा 8530 बने हक वाले शो दिन अलबा पो ऑफिशियल नंबर बने हक वाले जी ठीक सा नंबर द्वारा दर तो व्याह नन ब्याह चुको बिल्कुल फ्री टेक्स का वाले से नंबर दे 0345-933-2580 0345-933-2580 द्वारा नंबर बने मैसेज के वाले से रखी पचकिया चीज भाई अभी ड्यूटी पर हूँ इंशाल्लाह सेकंड टाइम अपने घर जाऊंगा फिलहाल ड्यूटी पर हूँ अच्छा जी सही था ठीक सा डेरा मनना रखिए पचक यो जहान मनना और यही कहना चाहिए तारक भाई अगर सच में आपको बताऊं जी मरी बने से चलो अगर सच में आपको बताऊं तो इतना नींद आ रहा है कि क्या बताऊं बस ख्याल के वास्ते ना गोरा गाड़ी दर तरुशी गना मतलब गाड़ी तो सीएनजी छवे या पेट्रोल वर छवे आसे ना गोरा चेकला मतलब सड़ी तो खूब बरसी के ना खूब के भी आसे ना चुका दे 500 बने दीजिए 5000 पेट्रोल या सीएनजी देने वर छवले जान देता वन कड़े नहीं विशा बदा ख्याल के वहां हाजी कॉल हम प्रोग्राम की शामिल भी 0927291292 बने बिल्कुल कसी से कॉल बने फर्स्ट कॉलर ऑफ द शो सो को दिखाम दे नरसिंह सो बिल्कुल लेट सी फर्स्ट कॉलर ऑफ द शो अस्सलाम वालेकुम जी अस्सलाम वालेकुम वालेकुम अस्सलाम जी सो खबर है क्यों जी बिल्कुल कॉल दे ड्रॉप शो डे रजिया तो माना ना सिर्फ ये सलाम होगा डे रजिया तो माना ना किसी कॉल बने बल्सो को दिखे मना दे अस्सलाम वालेकुम
1: نہ
2: خبر ہے تو لبا دینا تو
0: نہ گورا بس جی جی صحیح خبر ہے محنت سے کم بچار دے گا نا گورا ریڈیو لگا مطلب ماشاء اللہ ڈیز یوتھ لسنر دے گا نا پروگرام اور بھی ڈیر شوق باندھے اور بھی ہو زبدہ خبر حکم اور پروگرام کی بہن چلا سے خبر ہو ضرور کبھی چھ پروگرام سے گیم دیکھنا لگا اکثر ڈیر اسٹوڈینٹ دس بھی چاہ لگا پروگرام بھائی لگے ولائی بھی اور بھی بھائی اور مطلب لگا دی اسٹڈی چکم کی بالکل داؤں دین والا تو سے ہاں پروگرامی نا بالکل وور وائی ٹھیک مطلب خواندی نور نو خلے خود خبر چی مطلب محنت سے کم دے گی نا لگو سے گورا رکشا چلا بھائی دا ہاں بالکل ماں پرش دے بغیر ہاں نہ کیجیے ٹھیک شو زکا چین سب گورا دورا مہنگائی دا دین لو پدے مہنگائی کی بیاد کور چکم سمرا ہاں لگا خرچی بھی آگا برداشت کول ڈیر مشکل خبر ہے کہ نا نو دے دو بجے نا مطلب پروگرام بالکل وور وائی کہنا خو اخبل محنت سے کم دا جاری چلتا ہے ماں پرش دے بابی نشتے کی صدر تو تیار کری ہو
2: نشتے
0: کی اچھا اچھا صحیح صحیح ٹھیک شا صحیح دا ولی ولا ڈیرا من نا او دینا لوا اس با مطلب تو ڈائریکٹ رکشا ہی تم مطلب دے رکشا با بازار تو بوزی کنا مانا دا گرمی ہو گورا نشتے نا کی گورا گرما دو نا نو مطلب یہ چکو رہا گھر میں چکو روٹے خور تھا ناشتہ ہم یہ ہوں اور دین لگا تھا لنچ ہاں اڑتے مطلب گھر میں روٹے ہاں اڑتے ہوئے نو بجے دام ہر سدی ہاں اچھا اچھا صحیح تھا ٹھیک شو صحیح ہے ولی بولا ڈیرا من نا اچھا کال دے وقت دار تو وہ کم سے نا مطلب کم سے پورے رکشا چلا بھی نا رکشا دو کنا سزگار دے کس دی اچھا اچھا پیسے اڑے رہنا اوکھلے مطلب چکم سوکھ سورل چکم پیسے اڑے رہنا نا اوکھلے اچھا اچھا صحیح نہ بس گورا غریب خلق تھے کہ نا نو مطلب دیسرا گزارا کبھی شاہ جی صحیح ولی بولا ٹھیرا من کال کے ولی اوکے اللہ حافظ یو جہان من اڈی رہے تمہارا جی ولی بلا کل کڑے مو نو ڈیرا ڈیرا مرے نا کبھی آو کسی کال بانے چھ بلسو کو دکھم زین عرصی السلام علیکم
3: وعلیکم
0: السلام وعلیکم السلام جی سو خبر ہے کیوں کم زنا
3: جی میں تارا بات کر رہی ہوں کرک سے
0: تارا بات کر رہی ہے کرک سے جی تارا کیسی ہیں آپ
3: الحمدللہ میں بالکل ٹھیک آپ سنائیں آپ کیسے
0: ہیں الحمدللہ بالکل ٹھیک ٹھاک
3: تو بہت زبردست
0: ہے چلے بہت شکریہ اچھا یہ بتائیے گا کہ اس پروگرام کے بارے میں آپ کو کیسے پتا چلا اس ٹائم پہ تو میرا پروگرام نہیں ہوتا
3: فرسٹ ڈے سے میں سن رہی تھی یہ شو
0: اچھا
3: جی جی گیارہ بجے تقریباً ایک بجے تک جبکہ فرسٹ آئی تھنک آپ نے بھی کیا تھا نا
0: نہیں میں نے فرسٹ شو نہیں کیا نہیں کیا میں نے
3: تو میں نے آپ کا سنا ہے جب بھی میں نے فون کیا ہے میں نے صرف آپ کا سنا ہے
0: اچھا نہیں فرسٹ شو تو میرے خیال میں ایم ایس جی نے کیا تھا
3: اچھا اچھا بس وہ تو میں نے سنا ہی نہیں ہے لیکن دوسرے دن جب میں نے کیون کیا تب آپ آئے ہوئے تھے
0: اچھا صحیح چلے جی تارا خان کیا کہیں گی پروگرام میں
3: پروگرام تو بہت ہی زبردست ہے
0: ٹھیک ہے
3: بہت دنیا بعد میں نے کال کیا نا سو آج آپ میرے لیے ایک سانگ بھی پلے کریں گے
0: اچھا
3: جی
0: ٹھیک ہے بس میں ٹرائی کرتا ہوں سانگ بتائیے گا کون سا سانگ ہے لیکن یہ فرمائش نہیں ہے
3: پلے کرنا ہے
0: اچھا جی چلے چلے میں کوشش کرتا ہوں جی سانگ بتائیے گا اچھا سڑے مشی غنم رنگ بخیر
3: جی بالکل
0: ٹھیک ہے میں سرچ کرتا ہوں بہت شکریہ تارا خان آپ نے کال کیا
3: میں بات سنی
0: جی
3: اگر یہ والا نام ملا تو پھر یہ والا پلے کرے دبر کلی جانانا
0: دبر کلی جانانا
3: جی بالکل
0: چلے اگر ان میں سے ایک بھی مجھے ملا ٹھیک ہے تو میں پلے کروں گا ویٹ کیجیے گا
3: جی بالکل مجھے انتظار رہے گا لیکن یہ
0: چلے ٹھیک ہے
3: انتظار کر کے آپ پلے بھی نہ کریں
0: اوکے اوکے بہت شکریہ تھینک یو میں ٹرائی کرتا ہوں
3: اوکے سب فرینڈس کو سلام
0: وعلیکم السلام تھینک یو अच्छा जी, नेक्स्ट कॉल प्रोग्राम की शुमिले भी। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। इंतजार दे गुदा वेले
4: बस समत रोजियाती है आज नो
0: चरंगे
4: ते कार में कोई रोज नो।
0: अच्छा अच्छा सही। सो खबर की किम से ना
4: अमरीन बाजी खबर को बन
0: अमरीन बाजी खबर के वे द बनना अमरीन बाजी से रंग शाही
4: ये अलहम ले तरे
0: आओ जो बिल्कुल ठीक ठाक हो। अवल जल कॉल देवो को
4: जी बिल्कुल फर्स्ट टाइम।
0: अच्छा फर्स्ट टाइम कॉल देवो को नो बिया हो दर था प्रोग्राम की वेलकम हर कले भी तो खबर ओकरला जो कोर के में से चार के वाला से चार दे ओकरा मतलब चार दे मुकम्मल ओकरा होगा ना
4: ये मैं इस मुकम्मल में
0: हाँ ना रोटाई मतलब या सालन दे तैयार लो से तैयार वाल
4: बिल्कुल सालन में तैयार
0: हो शा से सही तैयार करो सालन के
4: सालन से गोपा
0: गोपा ही तैयार करो। अच्छा सही माशाल्लाह बिल्कुल बस उस को माप ख्याल सीजन हाँ दे उस वा मार्केट तरह होली भी गोपाई के ना
4: जी
0: सही सही दर तो वो चिकला ना प्रोग्रामिंग ना वो वेदर रेडियो मन
4: प्रोग्रामिंग
0: ना स्टार्ट ना वो दवां दरे साल में शुरू था। अच्छा
4: खामोशी
0: सर वेदर वेदर लोनन देखा लोगों जी वो खामोशली खामोश लेसनरी सही डेरा मना ना अच्छे प्रोग्रामिना देर वेदलो नंद प्रोग्राम से कॉल हो को सही सो डेरा जी तो मना ना ओके लव इस कॉल के बोले डेरा डेरा मन्नो खबर हम पखियल मौत पाता हुआ लगे दल चुके ना वीर श्वे बादा से कला कला की सी नो डेरा जी तो मने ना नो सुबर हाँ अच्छे सुखा मुश्किल सर प्रोग्राम और भी है ना देजे माने लगवली दो रेडियो गोस्ता मतलब रेडियो नि वली दुगा ना नो आगे हां डेरा डेरा मने ना के भी जका छे अगब ये कना छे सुबह रहा हम शई सर प्रोग्राम सु कोर भी आगे न यो दवाए नो आगे बहा बिल्कुल यो दवी छे सु हम शई सर प्रोग्राम और भी और रेडियो लगे वाली दो हम सही सर प्रोग्राम मोरी गोजी वर्तन वाला है और कल के लसे प्रोग्राम की सो खबर ओशी के ना दसे देखा दो खबर ओशी बेदसे पट पट मतलब खोन दी जोन सरा खजी कॉल चुकम से मिले भी किसी पकाल मने बलसो को देखे हम देना दे अस्सलाम वालेकुम। बिल्कुल खैर खरियत जी सो खबर है कि भाई क्या जनाब
5: فضل حق خبر کوم شګای کلینا
0: فضل حق ته پروگرام کې هر کله بخیر اغلی
5: سرنګ چې الله خیر ده صحت ته سرنګ ده
0: بالکل ٹھیک ٹھاک الحمدللہ تو سه صحت شته
5: ماشاءالله نن خو اچانک نم
0: نا اچانک ولې پرون جو غلای و دې ته باندې هلو هلو هلو کون دې ڈراپ شو خجی آواز ڈراپ شو ډیره زیاته مننه کوي او خیر دی دوباره کال کولی شي روجان کال کړی مو خو آواز ڈراپ شو نو ډیره زیاته مننه کوي دوباره کال کولی شي او دین زه خو پرون خو بالکل دی چې من رغولم گیارہ نه ایک بجے پر ډیره زیاته مننه کال کولی और नेक्स्ट कॉल हम प्रोग्राम की शामिल भी पर 0927291292 बने। अच्छा जी ऑफिशियल नंबर बने सिर्फ और सिर्फ मैसेज के वाले ठीक है ऑफिशियल नंबर बने मैसेज के वाले अगर मैंने बस कॉल बिल्कुल नहीं शामिल हो अगर बने वो सिर्फ और सिर्फ तो जो मैं टेक्स्ट थी या मैसेज शामिल हो पर 0345-933-2580 ठीक है या बल नंबर दे 0331-52-65-340 पर दी नंबर बने वा सिर्फ और सिर्फ मैसेज कम दिया मिलवा

0: डेरा मनाना रखिए फचे का कॉल के वाली जहान बनाना। अच्छा जी मैसेज इसी क्यों देखे ना दवा से 12 बजे ना बाद से मिलाओ ठीक है प्रोग्राम 1 बजे पूरे दे मैसेज बस 12 बजे ना बाद से मिलाओ चिकला न्यूज हेडलाइन से कम दे अगातीरशी और न्यूज हेडलाइन ना बाद अभी शॉर्ट कमर्शियल ब्रेक हम ही नौ चिकला हाँ न्यूज हेडलाइन और शॉर्ट कमर्शियल ब्रेक ना बाद रुशो 12 बजे ना बाद व्यवे तो चुको मैसेजेस दी दवा से मिलाओ ठीक है कसी कालबा ने बलसो को दिखे हम धना दे अस्सलाम वालेकुम सुख खबर के विकेम देना मनोर खबर के विक रखना उससे दे देना मख की कॉल चुको में जिक्र रही को और मैं पखेल तो से उस प्रोग्राम और अरविद कॉल देना दे पखेर वको
1: क्या कॉल क्या जिक्र को
0: तो से जिक्र वको चुको में रब या तख्ती नसरत ना कॉल करे हूं
1: हाजी
0: हाजी सही ठीक शाह अच्छा सरंग शाही के नाम बिल्कुल ठीक ठाक उससे वो लगे वो सही सही बस ब्याह हो डेरा शाह जो उससे वो लगे वो और प्रोग्राम के देख कान हूँ वो लगे तो सही डेरा मने ना जे प्रोग्राम के देख कॉल वो को दाना तो वही ची सब बेल हो प्रोग्राम के الحمدللہ ہر سے بالکل ڈیر دی ٹھیک شو او سب بالکل کمائی نشتا دی الحمدللہ بالکل خو دا خواسی چکلا پروگرام کی روشی لالا روشی یا دین لوا راسکی کی روشی یا مطلب بل پریزنٹ روشی اگے سر اخوا عام چکم دے گپ شپ پروگرام کی لگوی او دا سے الحمدللہ سے خبر نشتا ہر سے الحمدللہ بالکل ڈیر ڈیر دی شاہ صرف دوستو سے دو گانے بچا دی
1: اب جانا اگے سی وا اتک کلی کلو ڈسکشن او کرلے
0: اے خدا یا پاکا شاہ چنے چنے خمو تو پتہ نشتا بس کور بے کور کھے بے کری کنا جکیم کسون دی بس آوے کری اے خدا یا پاکا دا دا سا پرستانے شوری کری دی

अच्छा जी सही था ठीक छोड़े बना ना बिल्कुल योजान बनाना रखी पटक वही कहना डेढ़ सौ सोच गर्मी खत्म दाहरा बिल्कुल दाहर दे गोल बदला डेरा बनाना रखी पटक अच्छा हाय सलाम संग यू सॉन्ग जरूर अर्थ प्ले का जमा से सिर्फ फरमाइश और तो से ता सलाम देर का भी वालेकुम अस्सलाम डेरा मनाना और ये कहने से तमे बाग जदे बागबान तमे बाग जदे बागबान लचश्मानों दे कुर्बान खाजी डेरा जिया तो मनाना नौम खुदे ना दे लिखे लाएं अच्छा जी मो पखेल अस्मारा मैसेज करे तो जरा मना ना कभी से मैसेज देवो को यो जहान मेरा ना और नेक्स्ट अस्सलाम वालेकुम सुपर डुपर भाई ये सॉन्ग लगाओ पो दी दनु नु पपंदी वाला के दला अच्छा वो जे पपंदी और बांध लगे दल ये दो डेरा मना ना और कोशिश को संदर दर तबलीक हो इनी पठा दर तबरु छो डेरा मना ना और नेक्स्ट सलाम भाई कैसे हो शो तो बहुत अच्छा है उम्मीद है कि आप लोग ठीक ठाक होंगे ठीक ठाक है मैं मन हा करक से एमएसडी एमएसडी भाई अभी तक नहीं आया भाई जान तू बहुत अच्छा है ओके मैसेज शामिल करना थैंक यू ठीक था डेरा मनना मैसेज में शामिल कर लोया हजर शी डेरा डेरा मनना नेक्स्ट अस्सलाम वालेकुम तारिक खान कलम वजीर बनना प्रोग्राम दे कुल दे वैसे फ्री एसएमएस खुसाम खान कर भी सिस्टर दी ठोलो तमें सलोम दई सही डेरा मन ना ठोलो था बिल्कुल सलाम दे वरसे दो माशाल्लाह कला कला अनपढ़ छड़ा चुकम मतलब तालीम इन्हें भी कहना चाहिए कला का मैसेज बोलेगी ना माशाल्लाह डेर खुला मैसेज बोलेगी ना का मैसेज दिली कला इधर नेक्स्ट अस्सलाम वालेकुम एंड वेलकम कैसे हो शो नाइस है बिल्कुल आपकी तरह अच्छा मुझे तो लगा था कि आप प्रोग्राम नहीं करोगे आज इसलिए तो मैं आज अच्छा जी और अभी रेडियो ऑन किया कल मैंने 12 बजे के बाद आपका शो नहीं सुना क्योंकि पर कॉलेज चली गई आपको पता है इतना गुस्सा आ रहा था कि वहां पर और अपना सारा गुस्सा अपने फ्रेंड पर निकाल दिया वाह जी वाह वेल वेल अल्लाह दे खैर वकील मैंने वहां पर भी कोशिश की कि आपके प्रोग्राम सुन सकूं बट फ्रेंड के मोबाइल में पैकेज नहीं था दा हो बके रटा शीखे ना अच्छा फरिश्ता मैसेज के बनो ना डेरा बने ना तारिक भाई वही कल वाला उर्दू सॉन्ग प्ले करो जो लास्ट में प्ले किया था अच्छा जी सही था मनाहिल कह रही थी कि कल के आपने लास्ट में प्ले किया था उर्दू सॉन्ग न्यू सॉन्ग था सो अगर हो सके तो आज फिर से प्ले करो खजी सही था तो कोशिश करूंगा मौत मखे तरह वेदर तो प्ले के भी दोबारा ठीक है और दूसरी बात यह है कि अगर कोई आपसे खफा हो जाए तो आप उसे उसे मनाओगे या ऐसे ही खफा छोड़ दोगे ये आपसे सवाल है अच्छा नो बस अवल को गोरा प्रचार दगा दूसरी सुख देना खफा शेगा ना अवल द रजी का अवल कोशिश हो अवल को मतलब गोरा सड़े कोशिश कर सुख खफा नशी ठीक से सड़ी ना सुख खफा नशी सही दासे मतलब दासे दस सनक कवि कहना चाहिए सुख ना खफा कीजिए ठीक से हो कभी यहां इंसान दे कहना चाहते कि सड़े खफा से सुख दिचाना खफा से नो प्रचार दगा दो चाह मतलब रोजी की सही दा वेरा ले यार गलती से भी दुबेले खफाई नो मजरत कवि
مزرد ورته وکي کچرته کې ویل چې ټیک شو مزرد نو سیدو نو دا ډیر شاه وره سیدو نو بعد ځس طریقې سره راځي کې سیدا ویش اسلام ته مزي مناهل عائشہ تک عائزهان رومي تک مرلهاني منسهاني مانو سونيا خان جنت وزير زرکش حوید زهو وزير روشي خان سنم افغاني چوٹی ګلاله اینڈ آپ کو سلام ډیر مننه فرشتہ بنونه د میسج وګو یو جهان بنانا کی اگین اکرا وزیر بائی جان ڈیٹ ٹائم بعد میں دے تو پروگرام ور وے دو شا ڈیٹ ٹائم بعد یاد رکھتا پروگرام کی ہر کلی ویچے ڈیٹ بعد پروگرام ور وے دو ویچے بائی جان اکرا وزیر اگین سپیشلوں میں تو دائی خانی اوفا تھا گریڈ ملک تھا دن لوا آزرا وزیر تھا ہاں شاباس کا پروگرام اور بھی گنا سلام بدے قبل کرے بھی ڈیرا من نا یو جہان مننا نیکسٹ می ترحان السلام علیکم ترحان ہوڑ یو شو امیزنگ ہے ترحان ابھی آئے ہوں کرک سے شو نہیں سنا آج اچھا اور میرے لیے ایک سانگ پلے کر ایک سانگ ضرور پلے کرنا صحیح ہے ٹھیک شاہ سے کوشش کرو سلام ورکیا آئزہ عائشہ زارا زلال روشی خان مین سہانی سونی خان رومی آئینہ دل رباہ چک گریڈ ملکہ گریڈ دادی اینڈ آل فرینڈ صرف دعا یا سو میسج کو ڈیر نہ کرنا یو جہان مننا کو ترہان میسج کو لے جی نیکسٹ اسلام ترخان انمول ٹانگ نا یم سرنگ شی شکر دا چی پو نمبر سیمسٹر ملوی فری سیمسٹر ملوی دا بعد سورج پیکیج دے شان دا بیا ختم کیجی دا پیکیج دے ٹائم شوک کے فری سیمسٹر خوان کی اور تھوڑی سی محبت اسی بھی ہو جاتی ہے ورنہ اتنا وقت کون برباد کرتا ہے ڈیرا مننا انمول ٹانگ میں دا میسج بک ویسے یو بی جی ایم دے پلے کولو مکھی آگا پلے کا متو پتہ نستا کم بی جی ایم دے دو من ڈیر بی جی ایم دی کنا چھ متو پتہ نستا کم بی جی ایم دے ویسے دشپی ٹائم آواز لشکی شاندی مسئلہ کبھی ٹانگ پہ طرف بیگا میں شو ڈیرا خراب آواز دا سے مورو دلچ آواز خراب ہو صحیح ہے بالکل ماشاء اللہ ٹھیک سے ڈیرا مننا خدا سے چلتا کہ ٹانگ کی ہر ریڈیو داغا ہے 88.4 فریکوینسی دو بیا مطلب چرتا کی بلا ریڈیو بھی مطلب نیٹ ورک دیکھے نا مطلب دے نیٹ ورک کے شامل ہے ریڈیو نو بیا دے مطلب دا کرک ریڈیو چکو فریکوینسی دو لکا چکم سگنل دی گنال تک ٹانگ تے بھی نزی اس کے چل دے کالو ریڈیو چینل موجود دو دا 88.4 فریکوینسی پنو مندے خجی ڈیرے مننا او دیر لبا نیکسٹ چا میسج کڑائی دے سلام دعا ویچی سورج یوں سرنگ یہ دا خور غلا یہ پروگرام تھا سر خبر لکھے دے بنو پوئن شل سوری پوئن شل ڈیرا مننا میسج کو بولے لشکی کلیئر میسج لکھے ٹائم کم ہی

एक सौ सत्ताईस बांधी इन चल्ला सवाने उरुज बरा प्रोग्राम के सवाल तो नंबर भी सवाल बकुम चे चिमाल हम जवाब ठीक राख जमु سردا کا نمبر نوٹ کے مزید معلومات اگستی شی پاس صفر تین سو ستر بتیس چھپن ایک سو ستائیس باندھی